0: میں امریکہ کے راجدوت سرجیو گور سے ملاقات کی. شری شاہ نے بتایا کہ اس دوران آتنکواد اور مادک پدارتھوں کے خلاف دونوں دیشوں کے بیچ سہیوگ کو اور مضبوط کرنے پر وسترت چرچا ہوئی. گرہ منتری نے کہا کہ بھارت ویشوک رنتک ساجیداری کو آگے بڑھانے کے لیے درڑ سنکلپت ہے. سرکار نے کہا ہے کہ سبھی تیل شودھک سنیتر پریاپت کچے تیل کے بھنڈار کے ساتھ اچھ کمتا سے کام کر رہے ہیں. پشچم ایشیا سنگھرش پر آج نئی دلی میں انتر منترالی پریس وارتا میں پیٹرولیم اور پراکرتک گیس منترالی کی سنیکت سچیو سویاتا شرما نے کہا کہ پیٹرول اور ڈیزل کا پریاپت اسٹاک بنایا جا رہا ہے.
1: ہماری ریفائنریز آپٹیمم کیپیسٹی پر ورک کر رہی ہیں. ریٹیل آؤٹ لیٹس پر اور ڈسٹریبیوٹر شپس پر آپریشن نارمل ہے. ایل پی جی بیک لاگ گھٹ کر 3.1 ڈیز ہو گیا ہے. پچھلے تین دنوں میں 1.36 کروڑ بکنگز کے اگینسٹ 1.47 کروڑ ڈیلیوریز کی گئی ہیں اور مارچ سے لے کر اب تک 10.02 لاکھ پی این جی کنیکشنز گیسیفائی کیے گئے ہیں. 3.22 لاکھ کنیکشنز کے لیے ایڈیشنل انفراسٹرکچر کریٹ کیا گیا ہے.
0: پتن پوت پریوہن اور جلمارگ منترالے کے ندیشک اوپیش کمار شرما نے بتایا کہ 62,317 میٹرک ٹن ایل این جی سے لدا مال واہک جہاز دشا کے کل صبح گجرات کے داہیج بندرگاہ پر پہنچنے کی امید ہے. انہوں نے بتایا کہ منترالے نے اب تک 3,639 سے ادھک بھارتی ناوکوں کی سرکشت سودیش واپسی میں سہایتا کی ہے. پچھلے تین دنوں میں 47 ناوک واپس آئے ہیں. शिक्षा मंत्री धर्मेंद्र प्रधान ने रविवार को होने वाली नीट यूजी पुनर्परीक्षा की तैयारियों के आकलन के लिए आज उच्च स्तरीय बैठक की समीक्षा की अध्यक्षता की. उन्होंने परीक्षा प्रक्रिया में ईमानदारी, पारदर्शिता और दक्षता के उच्च मानकों को बनाए रखने पर बल दिया. उन्होंने अधिकारियों को स्वतंत्र और निष्पक्ष पुनर्परीक्षा आयोजित करने के लिए सभी आवश्यक प्रबंध सुनिश्चित करने और सतर्कता बरतने के निर्देश दिए. शिक्षा मंत्रालय ने कहा है कि 52 भारतीय संस्थान क्यूवेस विश्वविद्यालय रैंकिंग 2027 में शामिल हुए हैं. भारतीय प्रौद्योगिकी संस्थान दिल्ली वैश्विक स्तर पर 118वें स्थान पर है. ये भारत का सर्वोच्च रैंक वाला संस्थान बना हुआ है. भारतीय प्रौद्योगिकी संस्थान दिल्ली, बम्बई और मद्रास विश्व के शीर्ष 200 विश्वविद्यालयों में शामिल हैं. शिक्षा मंत्री धर्मेंद्र प्रधान ने रैंकिंग में 52 भारतीय संस्थानों के शामिल होने पर प्रसन्नता व्यक्त की. चीन के विदेश मंत्री वांग यी 22 और 23 जून को ब्रिक्स राष्ट्रीय सुरक्षा सलाहकारों और राष्ट्रीय सुरक्षा और उच्च प्रतिनिधियों की बैठक में शामिल होंगे. ये दौरा राष्ट्रीय सुरक्षा सलाहकार अजीत डोभाल के निमंत्रण पर हो रहा है. भारत 2026 में लचीलापन, नवाचार, सहयोग और स्थिरता के लिए निर्माण विषय के अंतर्गत ब्रिक्स की अध्यक्षता कर रहा है. फीफा फुटबॉल विश्व कप में आज रात 9:30 ग्रुप ए के मुकाबले में अमेरिका के अटलांटा में चेकिया का सामना दक्षिण अफ्रीका से होगा. लॉस एंजलिस में रात्रि 12:30 से स्विट्जरलैंड का मुकाबला बोस्निया और हर्जेगोविना से होगा. आज सुबह कोलंबिया ने उज्बेकिस्तान पर 3-1 से जीत दर्ज की. इसके साथ ही ये समाचार बुलेटिन समाप्त हुआ.
2: मीडियम वेव 215.05 मीटर यानी 1395 किलोहर्ट्स और एफएम 101.6 मेगाहर्ट्स पर आकाशवाणी बीकानेर का ये ढोला मारू चैनल है. संध्या के 5:05 और ठीक 20 सेकंड हो चुके हैं और अब हमारा दैनिक कार्यक्रम युववाणी. आज का ये कार्यक्रम आपके लिए लेकर आए हैं रिपु दमन सिंह.